0: بطاعته أستغفر الله وأتوب إليه. اللهم صل وسلم على نبينا محمد. اذکار صبح کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے صبح بخیر. اللہ آپ کا دن خیر و برکت سے بھر دے, غموں کو خوشی میں بدل دے اور آپ کو دین و دنیا کی کامیابیاں عطا فرمائیں. آمین یا رب العالمین.
1: آمین یا رب العالمین. السلام علیکم, میں دوحہ والا کبیر, ایف ایم 107 پی. نہیں آخری کا رائم نہیں ہوا, بٹ اینی وے کدھر ہیں آپ, کیسے؟ بڑھیا, اچھا لگ رہا ہے ابھی موسم ٹھیک ہے, ہوا نہیں ہے ٹھیک ہے, اتنی کوئی وہ بھی نہیں چل رہی, ٹھنڈی ہوا بھی نہیں چل رہی, بٹ ٹھیک ہے, اٹس اے ویری گڈ کیوٹ سا موسم, تو کام چل جائے گا. تو ابھی جو آپ کو کام نپٹانے نپٹا لیں, بڑھیا ہے. سادن بلوچ بھائی, ارے صبح صبح وعلیکم السلام. سادن بھائی کیا چل رہا ہے میرے بھائی کو؟ کمال الدین شیخ صاحب وعلیکم السلام, پھر سلام کبیر بھائی, شمال روڈ 24 نمبر برج کے بعد ایکسیڈنٹ ہوا ہے, اللہ خیر کرے, اللہم حافظنا میرے بھائی. یہ ہر روز کیا جو ہو رہا ہے نا, میں بتا رہا ہوں لوگ کیسے گاڑی چلا رہے ہیں, پلیز ڈرائیو سیفلی. سرجیت بھائی تھینک یو سو مچ فار دی اپڈیٹ. ایک میسج ہے ابو عاقب صاحب کا, وعلیکم السلام, گڈ مارننگ, صباح الخیر, وعلیکم السلام, کڑک کبیر بھائی کی آواز پرفیکٹ مارننگ وائز, سبھاش بھائی کو بہت سارا پیار بھائی کو, تھینک یو سو مچ بھائی, دیٹ از سو سویٹ آف یو بھائی. ایک اور چائے میرے نام کی, میں بھی چائے لے کے آؤں, لال تھرمس ہے آپ کے بھائی کا, لال تھرمس تیار ہے. مجھے پتا کیا, میں تھرمس کے ساتھ کیا ہے, آپ کو الگ سے وہ نہیں خریدنے پڑتے نا, کپ نہیں لینے پڑتے, سیدھا تھرمس کے ڈھکن کو کھولو, ڈھکن میں ڈالو, پی جاؤ, اس کا الگ ہی مزہ ہے. یہ سمجھیں گے لوگ بولتے ہیں ارے یو ور آر یو ڈوئنگ, مزہ آتا ہے اسے. فرد بھائی کہہ رہے ہیں السلام علیکم, خیر سے بھائی, لیکن تین دن سے کچھ نہ کچھ فرق ہوا ہے, ہوا بھی چل رہی ہے. ہاں کچھ تو ہوا ہے, کچھ ہو گیا ہے, کچھ ایسا ہی ہے. توفیق صاحب وعلیکم السلام, اینڈ دین لکھا ہے پلیز, کیا پلیز, ایک سیکنڈ, کس بات کے لیے پلیز, پچھلے دو دنوں کی بھیج دینا. بھائی پچھلے دو دنوں کی کہاں سے بھیجوں میں, مجھے کہانی اپنے پاس میں رکھ نہیں پاتا میرے بھائی, میں سیدھا ٹرانسفر کر دیتا ہوں لیپ ٹاپ پہ, پر میں ٹھیک ہے ملے گی تو میں دیکھتا ہوں. عبد السلام صاحب وعلیکم السلام, جزاک اللہ بہت بہت شکریہ. دین السلام علیکم, فیصل صاحب کہہ رہے ہیں گڈ مارننگ, گڈ مارننگ فیصل بھائی, گڈ مارننگ, کیا حال ہے آپ کی. دین ایک میسج ہے, کیا نام ہے ان کا, السلام علیکم بھائی, میں نے آپ کے بارے میں اے آئی پہ کل پورے دن پڑھا, یہ کل سے میرے بارے میں اے آئی میں پڑھ رہے ہیں. آگے کیا لکھا ہے, میں نے پڑھا کہ آپ کے نام دو ریکارڈ بھی ہیں. ہاں تھینک یو, تھوڑا سا فلیکس نہیں کرتا میں, سمجھ رہے ہو آپ, لیکن ہے. تھینک یو سو مچ فار ریڈنگ اباؤٹ می, بڑا آج میرے کو صبح صبح تم نے اسے پیڑ کے جھاڑ میں چڑھا دیا, مزہ ہی آ گیا پڑھ کے, تھینک یو سو مچ. اور پڑھو اور پڑھو, شاباش, ایگزام میں آئے گا یہ. فیصل بھائی میں بڑھیا الحمدللہ میری جان, ایک دم شاندار. تو میں جو بتا رہا تھا نا آپ کو, عموماً کہانیاں کیا ہوتی ہیں, ان پہ پکچر بنی ہوتی ہے, سیریز بنی ہوتی ہے, ڈاکیومنٹریاں بن رہی ہوتی ہیں, آج والی میں بھائی کامک بنی ہے, کامک مطلب کمال ہے, حالانکہ وہ ہماری لینگویج میں نہیں ہے بٹ بنی تو ہے. تو آج کا ریئل کیس چھوٹا سا ہے, آج چھوٹی کہانی ہے, بٹ اگین اٹس اے ویری ویری امپیکٹفل اسٹوری, اس پہ آئیں گے 7:30 بجے. لیکن اس سے پہلے بھائی بڑھیا کر کے جم جاؤ, کیونکہ اب میں پوچھنے والا ہوں آپ سے ایک بہت ضروری سوال. کل کیا تھا, گھر کے اندر نا بہت ساری ایسی چیزیں رکھی ہوتی ہیں جو ماں باپ بڑے سنبھال کے رکھتے ہیں, یا پھر آپ سنبھال کے رکھتے ہیں, یا آپ کی پارٹنر سنبھال کے رکھتی ہیں, تو کچھ نہ کچھ ایسا بڑا اینٹیک سا ہوتا ہے گھر میں جس کو آپ ہلکے میں لیتے ہیں. میں آپ کو ایک ایگزامپل دیتا ہوں, میں ایک بھائی کو جانتا ہوں قطر میں, جن کے پاس نا وہ پرانا والا وی سی آر, پتا ہے آپ کو, وہ وی سی آر بڑھیا, کیسٹ ویسٹ سب پڑی ہے بھائی ان کے پاس, اور اس کے ساتھ ساتھ ان کے پاس پرانا کیمرہ بھی پڑا ہوا ہے. سو ہی اونز آل دیز تھنگس, انہیں پتا بھی نہیں تھا یہ کہ آگے جا کے لوگ اس کے پیچھے دیوانے ہو جائیں گے. وہ چیز رکھے رکھے رکھے دھول کھا رہی تھی, کل انہوں نے اپنے گھر سے نکالی وہ چیز. آپ کو پتا ہے وہ وی سی آر کا پرائز کتنے میں خریدنے کو لوگ تیار ہیں, 5,000 ریال بھائی. وہ کہہ رہے یہ تو کمال ہی ہو گیا. تو میرا آپ سے سوال بہت سمپل ہے, کیا آپ کے گھر میں کوئی ایسا اینٹیک سامان ہے جو آپ کو لگتا ہے کہ میوزیم میں دینے لائق ہے؟ آپ بولیں بھائی یہ جو چیز ہے نا, یہ میری سب سے پرانی یاد ہے, ایسا کچھ ہے تو ذرا بتائیے 666-22107 پہ, 666-22107 پہ پلیز لیٹ می نو کہ آپ کے گھر میں, یہاں یا ملک میں, یہاں یا ملک میں کچھ ایسا ہے जो सच में म्यूजियम में देने लायक है, मतलब इतना एंटीक है, क्या आपको लगता है भाई ये मेरे साथ सालों से पड़ी हुई चीजें मेरे पास सालों से, और ये बड़ी बड़ी खास है, लाइक इट्स एन एंटीक चीज। मेरे मैं थोड़ा मैनेज करने में अच्छा नहीं हूँ, अगर होता तो बहुत बढ़िया होता। तो मैं क्या करता था, मैं कॉइन्स जो है वो कलेक्ट करता था एक टाइम पे, बट देन वो शौक जो था वो जैसे मैंने कहा मुझसे होता नहीं है तो रुक गया, मैंने हल्के में लिया। लेकिन आज की तारीख में देखिए आप कॉइन कलेक्टर्स, आप डर जाएंगे भाई साहब, आपको हैरान परेशान करने वाले लोग मिलेंगे मार्केट में। कॉइन छोड़िए, आपने वो देखा है जो पोस्ट कार्ड पर स्टैंप होते हैं, स्टैंप कलेक्टर्स, आप सोच रहे होंगे अरे ऐसा ही है कागज जोड़ता रहता है घर पर बैठा हुआ। उस बंदे ने जो जिसने भी पोस्ट कार्ड के स्टैम्प्स कलेक्ट किए हैं, इट इज वर्थ, आर यू रेडी टू हियर दिस, इट इज वर्थ लैख एंड लैक्स ऑफ रुपीज। मैं सच कह रहा हूं आपसे, ये चीजें ऑनलाइन बिक रही हैं जिनको आपने अहमियत नहीं दी, और आपने क्या, मैंने भी नहीं दी। तो ये आपके घर में कुछ ऐसा है क्या जो आपको लगता है कि भाई ये तो मतलब म्यूजियम में जाने लायक चीज़ है। एक मैसेज और पढ़ता हूँ मैं, क्योंकि उन्होंने बहुत सारी चीज़ें भेजी हैं, एंड आई थिंक ही इज़ ऑल्सो अ कॉइन कलेक्टर। भाई बड़ा अच्छा लगा आपसे ये जान के। तो एक भाई हमारे अजीज़ भाई है इनका नाम, ये कॉइन कलेक्टर हैं, और वो कह रहे हैं आई बीन कलेक्टिंग कॉइन सिंस 1980। अरे भाई साहब, ओ भाई आपके पास खजाना मेरे भाई, 1980 से अगर आप कॉइन कलेक्ट करते आ रहे हैं, इनके पास हर कंट्री का है, बहुत सारे कंट्रीज का है मतलब उसमें, और पुराने पुराने कॉइन्स हैं। वेल डन मेरे भाई, आपको एक छोटा सा एग्जांपल देता हूँ, इससे समझ जाएंगे। कॉइन्स कलेक्ट करना, स्टैम्प कलेक्ट करना तो आपने सुना होगा। एक कार्टून आता था पोकेमॉन, देखा है किसी ने, आजकल उसके गेम्स आते हैं, आई डोंट नो कितने लोग, मेरे ख्याल में जो 90s वाले होंगे वो जानते होंगे पोकेमॉन किस चिड़िया का नाम है, पिकाचू याद होगा आपको। उसके कार्ड्स आते थे, हैं, एक चिप्स के पैकेट के अंदर से निकलते थे भाई, उन्हें जेंगा कार्ड कहते थे, ठीक है, वो कलेक्शन करते थे लोग। हमने करके उसे पता नहीं कौन से कोने में पटक दिया। कल हमारी अम्मा ने हमें बताया, बोली बेटा वो जो पोकेमॉन तुम देखते थे पहले, वो आड़े तिरड़े जो कलेक्टर होते थे, उनका तुम्हारा सामान पड़ा हुआ है घर पे अभी भी। मैंने कहा है, हमारी अम्मा ने बताया हाँ, तो हमारी माँ ने उसे संभाल के रखा हुआ है। अब वो कितना बड़ा खजाना है मैं आपको बताऊँ, अगर उसे उठा के मैं सीधा ऑनलाइन बेच दूँ, मुझे मरे से मरे 2000 रियाल मिल जाएंगे। तो ऐसी हो चुकी है दुनिया, पुरानी चीजें, ओ माय गॉड इट इज सो एंटीक, व्हाट अ कैमरा। तो ये है, पर आपके पास कुछ ऐसा है जो बहुत पुराना है, मतलब हो सकता है कि वो म्यूजियम में देने लायक ना हो, लेकिन आपकी यादें बहुत जुड़ी हुई हैं। एक भाई ने मुझे मैसेज किया है, ये कह रहे हैं कि भाई मैं बहुत सालों से जोड़ता आ रहा हूँ नोट अलग अलग कंट्रीज़ के, अभी मेरे पास 50 कंट्रीज़ के नोट हैं, एंड मेरी बेचने की कोई नीयत नहीं है, हालांकि लालच कई मरतब आ चुका है। वेरी नाइस भाई, यार ये तो बहुत बड़ी बात है। ये उन्होंने नोटों के बाकायदा फ़ोटो भेजे, मैं देख पा रहा हूँ, गड्डी है भाई पूरी गड्डी, क्या बात है माशाल्लाह। तो 50 अलग अलग कंट्रीज़ के नोट हैं इनके पास, वेरी नाइस, काफ़ी ट्रैवल कर चुके हैं यार, काफ़ी ट्रैवल किया है आपने। और एक और मैसेज आया, अस्सलाम वालेकुम। वालेकुम सलाम भाई, मेरे घर में मेरे पुराने खत अभी भी रखे हुए हैं, मैं मेरी वाइफ एक दूसरे को स्कूल के टाइम से जानते हैं। अरे माशाल्लाह, ये तो मतलब भाई बॉलीवुड की कहानी है आप दोनों तो, अल्लाह ताला आपकी जोड़ी सलामत रखे। आगे लिख रहे हैं कि हम दोनों एक दूसरे को लेटर्स लिखा करते थे, मैं जब आगे क्या शादी से पहले तक हमने एक दूसरे को लेटर्स लिखे हैं, वो सारे के सारे लेटर्स आज भी मेरे पास हैं, एंड बिलीव मी आज भी अगर मैं ये लेटर्स किसी को दिखाता हूँ तो उन्हें यकीन नहीं होता कि इतना पुराना सब कुछ संभाल के रखा हुआ है। नॉट जस्ट दैट, हमारे पास मुरझाए हुए फूल भी हैं। अरे भाई भाई भाई भाई भाई भाई भाई, अरे मोहम्मद आलम भाई, यार कमाल हो गया भाई। अस्सलाम वालेकुम, हेलो जेबी भाई, आपकी आवाज नहीं आ रही है, लगता है कनेक्शन टूट गया है मुझे।
2: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम, ये ब्लूटूथ की दिक्कत है शायद, बताए।
2: नहीं मेरे भाई, मैं डायरेक्टली बात करता हूँ, ब्लूटूथ यूज नहीं करता। कैसे हैं आप कबीर भाई?
1: मैं अल्हम्दुलिल्लाह एकदम बढ़िया।
2: लॉट मिसिंग यू यार।
1: अरे आप गायब है इतने समय, मेरे का जेबी भाई जी, उन्होंने लगा कि अब मैंने सुन पाऊंगा इस आदमी को, इतना बर्दाश्त नहीं कर पाऊंगा इसलिए गायब हो गए शायद। हाँ
2: नहीं नहीं नहीं, अल्लाह माफ करे, हम तो बर्दाश्त है, बड़ा मादा बर्दाश्त का, बेसिकली काम के हवाले से बड़ा
1: नहीं नहीं बिजी बिजी चल रहा है, हर कोई अपने काम बिजी चल रहा है। तो जेबी भाई क्या है?

0: ہر بندہ یہ بھی جانتا ہے کہ اللہ کی رحمت کے سوا یہ سب کچھ ناممکن ہے۔ تو پھر وہ کہنے لگتا ہے انزل علینا من اوسع رحماتک یا رحیم، یعنی نہایت رحم کرنے والے رب ہم پر اپنی وسیع رحمت نازل فرما، ایسی رحمت عطا فرما جس سے ہمارا دین بھی سنور جائے اور دنیا بھی۔ رحمتا تصلح به ديننا ودنيانا واهلنا واولادنا، ہمارے گھر والوں اور اولاد کو بھی اپنی رحمت میں لے لے۔ ارزقنا صون رحمتك بصيانة التقوى والورع، ہمیں توفیق دے کہ تیری رحمت کو تقوی اور پرہیزگاری کے ذریعے محفوظ رکھیں۔ واستدامتها بخشيتك في السر والعلن، ہمیں ایسا خوف خدا دے جو تنہائی اور لوگوں کے سامنے دونوں حالتوں میں رہے، کیونکہ اصل اخلاص تو یہ ہے کہ انسان اکیلے میں بھی وہی ہو جو لوگوں کے سامنے ہے۔ پھر مزید یہ کہتا ہے وزیادتها بشکرك وحسن عبادتك، اپنی نعمتوں میں اضافہ فرما ہمارے شکر اور اچھی عبادت کے ذریعے، چونکہ قرآن کا وعدہ ہے لئن شکرتم لازیدنکم، اگر تم شکر کرو گے تو میں اور بڑھا دوں گا۔ اجعلنا من احبابك والصالحین من عبادك، اے اللہ ہمیں اپنا محبوب بندہ بنا لے اور ہمیں اپنے نیک بندوں میں شامل فرما۔ سامعین کرام، ہمیں چاہیے کہ ہمارے وقت اللہ کی رحمت مانگے، چونکہ یہ رحمت دین و دنیا کی اصلاح کے لیے بے حد ضروری ہے، ساتھ ساتھ تقویٰ بھی اختیار کریں، اور سب سے بڑی بات تو یہ ہے کہ تنہائی میں بھی اللہ سے ڈریں۔ اللہ تعالی ہم اور آپ سب کی حفاظت فرمائیں، آمین یا رب العالمین۔
1: Anytime, anywhere.
2: Yes, anytime, anywhere.
1: Kabhi bhi aur kahin bhi aap sun sakte hain FM 107. Log into our website urduradio.qa or download the app QMC now.
3: Har safar ki kahani alag hai aur har kamyabi ka raaz alag hai, lekin jab log positive soch ke sath aage badhte hain to mushkil raste bhi aasan ho jaate hain. इस शो में हम आपको मिलवाएंगे उन प्रोफेशनल से जो अपनी मेहनत, चैलेंजेस और इंस्पिरेशन के जरिए दुनिया को बेहतर बना रहे हैं। हर इंटरव्यू एक नई सोच, एक नई मोटिवेशन को लेकर आए। आपको मिलेंगे वो इंसाइट्स जो आपकी जिंदगी को एक अलग लेवल पर ले जाएंगे। हर कहानी एक लेसन है और हर गेस्ट एक इंस्पिरेशन। तो जरूर सुने टुगेदर वी थ्राइव Every Tuesday, 7:15 p.m. onwards, RJ Nazia ke saath, only on FM 107, Dil Se Desi.
4: दोस्तों, गाड़ियों के ड्राइवर्स और दीगर सड़क इस्तेमाल करने वालों को अर्जेंट इमरजेंसी के दौरान इमरजेंसी व्हीकल्स जैसे के सिविल डिफेंस, एम्बुलेंसेस, फायर इंजन्स और पुलिस की गाड़ियों को गुजरने के लिए रास्ता देना चाहिए। इन गाड़ियों के ड्राइवर्स मल्टी टोन साइरन्स और मखसूस लाइट डिवाइसेस के जरिए आपको बताते हैं कि उस वक्त इन्हें अर्जेंट इमरजेंसी है और इस इमरजेंसी कॉल के दौरान इन गाड़ियों को ओवरटेक करने से या इमरजेंसी व्हीकल्स के पीछे 50 मीटर से कम फासला बनाए रखने से आपको ट्रैफिक वायलेशन का सामना करना पड़ सकता है। ड्राइविंग के वक्त सतर्क रहिए और दूसरों का ख्याल रखना हम सब की जिम्मेदारी है। FM 107 आप सबकी खुशगवार जिंदगी का ख्वाहिशमंद है।
5: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए। इसलिए FM 107